0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushika palharu satna Dukha ka chanharu badna Kohi saathi khojde hununcha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
2: रेडियो 4EB FM 98.1 प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथ म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज मे महिनाको 10 तारिक 2026 र विक्रम सम्बत अनुसार वैशाख महिनाको 27 गते 2083 साल ज्येष्ठ कृष्ण अष्टमीको दिन र सदाको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। यो कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै सुझाव सल्लाह प्रतिक्रिया छ भने हामीसम्म पुर्याउन नबिर्सनुहोला। हामी सदैव यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दछौँ। यो कार्यक्रम हप्तामा 1 दिन मात्रै प्रसारण हुन्छ र आज हप्ताको अन्तिम दिनमा आज छौँ र यस कारणले पनि हामीले हप्ताभरि परेका केही विशेष चाडपर्वहरूको बारेमा कुराकानी गर्नुपर्ने हुन्छ, विशेष दिनको बारेमा कुराकानी गर्नुपर्ने हुन्छ। आजको कार्यक्रममा हामी यस्तै कुराकानी लिएर यहाँहरू माझ उपस्थित भएका छौँ। साथमा यहाँहरूको मनोरञ्जनका लागि गीत सङ्गीत त रहने नै छ। आजको दिनमा हामी नेपाली इतिहास सम्बन्धी केही जानकारीहरू पनि छन् त्यो यहाँहरू माझ साझा गर्नेछौँ। केही विशेष दिनहरू पनि परेका छन् त्यो बारेमा कुरा गर्नेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। विमलजी के छ?
3: हजुर, एकदमै ठिकै छ। नमस्कार सम्पूर्ण हामीलाई सुनिएर रहनुभएका श्रोता दर्शकहरूलाई। दाई, आज के अरे मदर्स डे परेको छ होइन, आइतबार। सर्वप्रथम सम्पूर्ण हामीलाई सुनिरहनुभएका तमाम हाम्रा समुदायका व्यक्ति व्यक्तित्वहरूमा मदर्स डेको हामी हार्दिक शुभकामना दिन चाहन्छौँ। मदर्स डे हामीले करिब 23 दिन अगाडि पनि एउटा अर्को मदर्स डेको कुरा गरेका थियौँ होइन दाई। त्यो चाहिँ हाम्रो नेपाली तिथि मिति अनुसार चाहिँ नि हामीले मनाउने माता तीर्थ औँसी भनेर कुरा गरेका थियौँ। संयोगवश फेरि आज अर्को, अब हामी त्यो हिसाबले पनि अझ बढी के अरे भाग्यमानी हो कि क्या हो होइन, मदर्स डे हामीले चाहिँ 2-2 चोटि मनाउन पाउँछौँ होइन। ठिक 23 दिन अगाडि माता तीर्थ औँसीको बारेमा यसै रेडियो कार्यक्रम मार्फत हामीले धेरै कुराहरू गरेका थियौँ। हामीले आफ्ना सन्ततिलाई यो पृथ्वीमा अवतरण गराउने चाहिँ नि आमाहरूको नारीहरूको उच्च सम्मानमा हामीले धेरै कुराहरू राखेका छौँ। आज त्यही कुराहरूलाई फेरि बिर्त्याउँदै थोरै अब यो मदर्स डे भनेर वास्तवमा चाहिँ नि आमालाई सम्झने दिन चाहिँ संसारभरि नै मनाउने गरिएको पाइएको छ। आजको हिसाबमा हेर्ने हो भने संसारमा 100 वटाभन्दा बढी देशहरूले चाहिँ नि मदर्स डे मनाउँदै गरेको र सम्भवतः झन्झन्नै उस्तै तिथिमितिमा करिब करिब यो 1-2 महिनाको दौरानभित्र नै जताततै मनाउने गरेको पाएँ क्या दाइ मैले चाहिँ
2: हजुर
3: यो हेर्दाखेरि। अनि वास्तवमा के रहेछ त यसको चाहिँ नि मेलो के रहेछ, यो कहाँबाट यसरी कमसेकम 4-5 महिनाको फरक पर्नुपर्ने होइन, 7-8 महिनाकै फरक पर्नुपर्ने, 1.5-2 महिनाकै अन्तरालमा चाहिँ नि हरेक देशहरूले मनाउँदै गरेको देख्दाखेरि अब हामी नेपाली आमा खुवाउने औँसी भनेर मनाउँछौँ जुन चाहिँ नि अस्ति वैशाखमा परेको थियो, वैशाख 4 गते सम्भवतः मलाई जहाँसम्म लाग्छ। र मैले आज यसो पल्टाएर हेर्दाखेरि मदर्स डे भनेको चाहिँ नि प्राचीन कालमा ग्रिक इजिप्सियनहरूले पनि आफ्नै तिथिमिति आफ्नो पात्रअनुसार नै मनाउने गरेका रहेछन् के दाइ। तपाईँको इजिप्सियनहरूमा पनि देवी एउटा मातृ शक्तिको उपासना गरेर चाहिँ नि आइसिस भनेर चाहिँ नि उति बेलादेखि नै पुजिँदै मानिँदै आएको रहेछ। जस्तो ग्रिक सभ्यतामा पनि रिया हेरा र डिमिटर का नामले चाहिँ नि मातृशक्तिहरूको उपासना गरिने गरिदो रहेछ प्राचीन कालमा भने रोमनहरूले पनि जुनो साइबिल र सिरेसका नाममा चाहिँ नि त्यस्ता मातृशक्तिहरूको चाहिँ नि सम्झना श्रद्धा र उपासना गर्दै आएको देखेँ र अब हामीले यसरी मदर्स डे भनेर कुरा गर्दाखेरि थोरै अब यो जोड्दाखेरि पनि अलिकति बढी सान्दर्भिक हुन्छ जस्तो लाग्यो मदर्स डे भनेर चाहिँ एउटा संस्थागत रूपमा चाहिँ नि पहिलोपटक यो 1870 अमेरिकामा यो चाहिँ नि यो शीत युद्धको विरोधमा या विरुद्धमा एउटा चाहिँ नि साङ्केतिक एउटा एकबद्धताको नारीहरूको आमाहरूको एकबद्धताको दिन भनेर चाहिँ नि मनाउने एउटा जुन एउटा मुभमेन्ट सुरु गरिएको देखिन्छ जुनसुकै युद्ध होस् युद्धमा मारिने अथवा मारिएका दुवैतर्फका चाहिँ नि जो मारिन्छन् या मार्नेहरू हुन् ती दुवैतर्फ आमाका सन्तानहरू हुन् आमाका छोराहरू हुन् जो मारिए पनि आमाकै चाहिँ नि कोख रित्तो हुने हो भने सन्दर्भलाई जोडेर चाहिँ नि 1870 नै जुलिया वार्ड होईले चाहिँ नि यो एउटा अभियानकर्ताको रूपमा क्याम्पेन सुरु गरेकी थिइन् पछि यसलाई चाहिँ नि 1908 एन्ना जर्विसले यसलाई चाहिँ नि अझ सशक्त ढङ्गले यो आन्दोलनलाई चाहिँ नि अगाडि बढाएर अन्तत 1914-15 यसलाई चाहिँ नि एउटा राष्ट्रिय विदा नै दिएर यसलाई चाहिँ नि राष्ट्रिय स्तरमा मनाउने भनेर चाहिँ नि घोषणा गरेर संस्थागत रूपमा मनाउन थालिएको पाइन्छ र आजको मितिसम्म आइपुग्दाखेरि 100 भन्दा बढी देशहरूले अस्ट्रेलिया र न्युजिल्यान्ड लगायत देशहरूले मनाउँदै आएका छन् र यसमा अलिकति रोचक किस्साहरू चाहिँ के छ भनेर भन्दाखेरि यो फ्रान्समा पनि यही मितितिथिमा मनाइँदो रहेछ फ्रान्समा चाहिँ 4 भन्दा बढी केटाकेटी जन्माउनेहरूको मातालाई विशेष चाहिँ नि अझ सम्मान गरेर चाहिँ नि यो मदर्स डे मनाउने चलन रहेछ अमेरिकामा अस्ट्रेलिया न्युजिल्यान्ड जस्ता देशहरूमा चाहिँ नि यसलाई चाहिँ नि एउटा इन्कार्नेसन एउटा सेतो फुलको गुच्छा र चाहिँ नि एउटा के भन्छ यो कार्ड दिएर चाहिँ नि जुन मनाउने प्रचलन छ यसको पनि चाहिँ नि कता कता सख्त विरोध भएको पाइन्छ यसलाई एउटा शुद्ध अति चाहिँ नि एउटा चाहिँ नि उसँग जोडिएको एउटा दिनलाई चाहिँ नि एउटा कार्डको चाहिँ नि एउटा व्यावसायिक एकीकरणमा मात्र सीमित पार्न खोजिएको भनेर केही तबकाहरूले यसको विरोध गरेको पनि देखिन्छ तथापि पनि आजका दिनमा चाहिँ नि यो धेरै देशहरूले चाहिँ नि आमाहरूको एउटा चाहिँ नि एउटा समाजमा राष्ट्रमा आफ्नो परिवारको चाहिँ नि एउटा चाहिँ नि भनौँ न स्तरोन्नतिमा उहाँहरूको चाहिँ नि उल्लेख्य उहाँहरूको भूमिकालाई चाहिँ नि स्वीकार गरेर त्यो उच्च भूमिका त्यो कसैले पनि लिन नसक्ने कसैद्वारा पनि परिपूर्ति हुन नसक्ने त्यो मातृ स्नेह त्यो वात्सल्यको चाहिँ नि उच्च कदर गरेर 100 भन्दा बढी देशहरूले चाहिँ नि मदर्स डे भनेर मनाउँदै गरेको चाहिँ नि मैले पाएँ र यसै सन्दर्भमा फेरि पनि जो कोही पनि आमाहरू हुनुहुन्छ आमा हुन लायित हुनुहुन्छ र आमा गर्नको लागि आमा बन्नको लागि योजना गरेर बसिरहनु भएका तपाईँ तमामहरूमा चाहिँ नि फेरि पनि मदर्स डेको चाहिँ नि हामी यही रेडियो कार्यक्रम मार्फत हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ.
2: अब फेरि एउटा अब कार्यक्रममा एउटा गीत हामी यहाँहरूमा राख्दैछौँ फेरि हामी यो चर्चालाई जारी राख्नेछौँ. आज कार्यक्रमको सुरुवातमा एउटा गीत छ यो रिलिज भर्खरै भएको रिलिज भएको चलचित्र छ मालती मङ्गले अहिले मिडियामा चर्चामा पनि छ विविध कारणले. यो चलचित्रको मिठो गीत छ झ्याम पारम बोलको गीत रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा शब्द राजेन्द्र थापाका कार्यक्रमको आजको यो साङ्गीतिक पहिलो साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि

0: श्रोताहरू, यो गीत यहाँले सुन्नुभयो, निकै मिठो गीत थियो, चलचित्र मालती मङ्गलेको। विमलजी,
1: एकदमै गीत सुन्दा त असाध्यै मिठो लाग्छ। अब वास्तवमा हामीले त मालती मङ्गले नाटक भनेर नाटक हेरेर हुर्किएको जमात पऱ्यौँ होइन। अब वास्तवमा यो सिनेमा हेर्न त पाएको छैन, तैपनि अब मिडियाहरूमा यसो सुन्दाखेरि चाहिँ नि नाटकमा जुन किसिमको कथावस्तुलाई मञ्चन गरिएको थियो ठ्याक्कै त्यस्तो कथावस्तु त होइन। यसलाई चाहिँ नि अहिले पछिल्लो चाहिँ नि कालखण्डका केही घटनाक्रम र उति बेलाका चाहिँ नि केही तथ्य सत्यलाई चाहिँ नि सम्मिश्रण गरेर केही निकालेको भन्ने बुझिन्छ। यो केही केही कतिपय कुराहरूमा चाहिँ नि अलिकति यसमा चाहिँ नि विवादहरू पनि आएको छ भन्ने सुनिन्छ, तर वास्तवमा मलाई चाहिँ थाहा छैन दाइ।
0: मलाई पनि विवादको बारेमा धेरै मैले बुझाएको छैन होइन। खास गरी यसको निर्माता मलाई जहाँसम्म लाग्छ रामकृष्ण ढकालजी हुनुहुन्छ के अरे
1: होइन,
0: एउटा एकजना मध्येको, र उहाँसँग सम्बन्धित केही चर्चाहरू मिडियामा देखिन्छ। मैले खासै मैले पनि फलो गरेको छैन धेरै विषयहरू।
1: उहाँहरूको अस्तिको यो चाहिँ नि जुन यो बजारीकरणको सिलसिलामा उहाँहरू चाहिँ विभिन्न यो हास्य व्यङ्ग्य कार्यक्रमहरूमा चाहिँ नि अब अहिले त्यो प्रचार गर्ने शैली अलिकति फेरिएको छ। नयाँ सिनेमाहरू आउने बित्तिकै हुन्छ नि यो विभिन्न कमेडी सोहरूमा उहाँहरू जाने गर्नुहुन्छ। मैले पनि त्यहीँबाट मात्र थाहा पाएको हो, उहाँ गीत पनि उहाँ आफैले नै गाउनु भएको छ भने। यसका मुख्य चरित्र अभिनेतामा चाहिँ नि विजय बराल है, अभिनेत्रीको रूपमा वर्षा राउत हुनुहुन्छ। हामी आशा गरौँ यो सिनेमाले पक्कै पनि दर्शकहरूको मन जित्नेछ, दर्शकको रोजाइको सिनेमा बनेर बजारमा आओस्। हुन आजकल त्यति विधि नयाँ नेपाली सिनेमाहरू यतातिर चाहिँ खासै चाहिँ नि मैले आएको देखेको पनि छैन। वास्तवमा यसभित्रको कारण के हो, सायद त्यस्तै किसिमको अलि गुणस्तरीय किसिमको अथवा बढी रुझानको त्यस्तो सिनेमा नबनेर हो, अथवा चाहिँ नि यहाँ उचित मात्रामा चाहिँ नि खासै त्यो व्यवसाय गर्न नसकेर हो, म जान्दिनँ।
0: होइन, कतिपय मैले भर्खरै पनि थाहा पाएको थिएँ, कतिपय सिनेमाहरू आउँछन् तर हामीलाई थाहा नभएर पनि आउँदो रहेछन् यहाँ होइन।
1: हजुर,
0: यो अहिले सिनेमा हलमै पनि नेपाली चलचित्र देखाइरहेको हुन्छ, र कतिपय मैले एक दुईवटा मुभी पनि देखाएको छु जो चाहिँ बजारमा हाम्रो यहाँ हल्ला खल्ला नभएर पनि सुटुक्क सिनेमामा आएर पनि गाएका पनि देखाएको छु मुभीहरू होइन। त्यस कारणले चाहिँ प्रचारहरू त्यति नभए पनि हुनसक्छ, अथवा विभिन्न कारणले अझ समय हुन्छ नि, एउटा व्यापारिक एउटा एग्रिमेन्टहरूको कुराहरू पनि होला होइन, केही कारण ढिलाइ भएको हुनसक्छ। तर फाटाफुटा सिनेमाहरू आइ पनि रहेछन् होइन, कतिपय कुराहरू तपाईँ हामी थाहा नभएर पनि आएका पनि छन्।
1: अब यसै हप्ता नै मात्र करिब 3 नेपाली सिनेमाहरू चाहिँ नि बजारमा आएका छन् होइन। अब एउटा विभिन्न विवाद का कारण भनौँ न चाहिँ नि एउटा समुदाय एउटा सम्प्रदाय माथिको चित्रण गरेर बनेको सिनेमा लाली बजार है, जुन अदालती प्रक्रियाबाट अहिले चाहिँ नि भर्खरै रिलिज छुटेर भर्खरै रिलिज भएको छ, जुन अब हामी तपाईँ हामी सबैलाई थाहा भएको यस्ता कथावस्तुमा बनेका यस्ता सिनेमाहरू चाहिँ वास्तवमा के रहेछ त अझ यसलाई चाहिँ नि यस्ता सिनेमाहरू हेर्दा चाहिँ यसको चाहिँ नि खास सत्य तथ्य एउटा कथावस्तु चाहिँ अझ चाहिँ नि खोतालिने एउटा उपाय छ हेरौँ भन्ने जिज्ञासा चाहिँ लाग्छ। तर आशा गरौँ यस्ता सिनेमाहरू चाहिँ नि हामीलाई पनि हेर्न मिल्ने गरी यहीँको हाम्रो स्थानीय बजारमा होइन आओस्, हामीले पनि हेर्ने मौका पाउँ। अब म त्यही आशा राख्छु
0: डेफिनेटली। अब फेरि अब हामी यही आज हामी अघि पनि भने मैले केही कुराकानीहरू हामी यो हप्ताभरि परेका यो विशेष दिनहरूको बारेमा केही कुराकानी हामी गर्छौँ। एउटा गीत छ नेपाली सङ्गीतमा निकै नै चर्चित गीत भन्नुपर्छ, सम्भवतः नेपाली गीत भन्दा है छट्ट तपाईँ हामीले सम्झने गीतै यो रेशम फिरेरी, यसलाई ट्रेकर्स सङ पनि भनिन्छ। कतिपय यो नेपाल जाने जति पर्यटकहरू छन् उनीहरू सबैले बेलुका रमाइलो गर्दै आगो ताप्दै गाउने नाच्ने गीत पनि हो यो, र गीतको सर्जक धेरैलाई थाहा नहुन सक्छ, पूर्ण परियार उहाँको नाम हो। र गएको मे 6 अथवा वैशाख 23 गते उहाँको यो पुण्यतिथि परेको थियो, 2060 साल वैशाख 23 गते उहाँको निधन भएको थियो। आज हामी सम्झन्छौँ उहाँलाई, नेपाली सर्वाधिक चर्चित यो गीतका सर्जकलाई हामी सम्झन्छौँ कार्यक्रममा, र उहाँको बारेमा छोटो चर्चा म यहाँहरूमा आज राख्न चाहन्छु। रेशम फिरिरी हेर्दा राम्रो माछा पुछ्रे, तालुवारी वर्षौँ छालपारी, साईको घर कहाँ हो, सर यो मन धरर जस्ता चर्चित गीतका सङ्कलक तथा गायक बुद्धि परियारको विक्रमसम्म 2060 साल वैशाख 23 गते निधन भएको थियो। अहिले एउटा चर्चित गायक हुनुहुन्छ धर्मेन्द्र सेवान. धर्मेन्द्र सेवान उहाँकै छोरा हुनुहुन्छ. 2007 फागुन 7 गते, यो पनि विशेष दिन छ, 2007 फागुन 7 गते नेपालमा प्रजातन्त्र आएको दिन हो. त्यसै दिन कास्कीको पोखरा मैदानमा बुद्धिबहादुर परियारको जन्म भएको थियो. परियार एउटा भनौँ न समाजमा अलिकति उपेक्षित परिवारमा उहाँको जन्म भएको, त्यस कारणले पनि उहाँको बाल्यकाल निकै नै सङ्घर्षमय भएर बित्यो. उहाँले 6 महिना नपुग्दै आफ्नो आमा गुमाउनु पर्यो र 9 वर्षको उमेरमा उहाँको बुवाले पनि देहत्याग गर्नुभयो. र यहाँबाट बुद्धिबहादुर परियारको सङ्घर्षको कथा सुरु हुन्छ. उहाँले नेपाली सङ्गीतको खोज गर्नुभयो, नेपाली लोकनृत्यको पनि उहाँले धेरै खोजी गर्नुभयो र नेपाली लोकनृत्य नेपाली लोकसङ्गीतका एकजना आधिकारिक ज्ञाता र संरक्षक हुनुहुन्थ्यो उहाँ. पोखराका विभिन्न सांस्कृतिक टोली र प्रज्ञा प्रतिष्ठानका कार्यक्रममा नृत्य निर्देशकका रूपमा पनि उहाँले काम गर्नुभएको छ. खास गरी मध्य र पश्चिम नेपालका मौलिक पहिचान बोकेका मयूर नृत्य, त्यस्तै कौरा अथवा कौडा र चुटका यो नृत्यको संरक्षण र प्रशिक्षणमा उहाँले आफ्नो सक्रिय भूमिका निभाउनु भएको थियो. विश्वविख्यात नेपाली लोकगीत रेशम फिरिरीको सङ्कलक र सङ्गीतकारको रूपमा अमर रहेको यो रेशम फिरिरीको सिर्जना 2027 पोखराको गाउँ बस्तीहरूबाट गीत सङ्कलन गर्ने क्रममा बिन्देवासिनी मन्दिरबाट सराङकोटसम्मको पदयात्राको क्रममा भएको थियो, जुन गीतले नेपाली सङ्गीतको इतिहासमा एउटा कोसे ढुङ्गा खडा गरिदिएको छ. उक्त पदयात्राको क्रममा बाटोमा देखिएको चराचुरुङ्गी र किराहरूको उडान पनि आफ्नो हिँडाइको थकाइलाई तुलना गर्दै पोखराको उकालोमा गुनगुनाएको एक टुक्रा गीत थियो, उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी. त्यही अन्तरालाई केही अन्तराहरू थपेर उहाँले सङ्गीत र शब्द शब्द संयोजन गर्नुभयो र यसलाई त्यो बेलामा सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीले 2029 पहिलोपटक रेडियो नेपालमा गीत रेकर्ड गर्नुभएको थियो. त्यसपछि यो गीतका असङ्ख्य भर्सनहरू छन्. कार्यक्रममा हामी यो गीत राख्छौँ, सम्झन्छौँ सर्जक बुद्धि परियारलाई र उहाँको यो अजर अमर गीत रेशम फिरिरी कार्यक्रमको अबको कोसेली.

0: you ever felt like your voice could matter? If only you had the chance to share it. At Radio 4EB, it's not about being perfect, it's about being heard. From broadcasting and podcasting to producing and behind the scenes roles, you don't need experience, just the desire to be a part of something bigger. With a Radio 4EB membership, you'll gain access to free training, real opportunities, and a welcoming community that celebrates every voice. This is more than radio. It's connection. It's belonging. It's you. Head to our website and become a member today. 4eb.org.au.
1: Kripya, tapai pani aafno membership renew gardinu hola. Yadi tapai radio karyakram ko member hununcha bhane. Yadi hununna bhane ra सहयोग गर्न चाहनुहुन्छ भने यहाँले सदस्यता लिन सक्नुहुनेछ. सम्पूर्ण विवरण रेडियो 4EB को वेबसाइट 4EB.org.au उपलब्ध छ. श्रोताहरू, अस्ति शुक्रबार एउटा अर्को विशेष दिन परेको थियो. विमलजी, यो रेड क्रस जुन अभियान छ त्यसको त्यो वर्ल्ड रेड क्रस डे, विश्व रेड क्रस दिवस परेको थियो. रेड क्रसले संसारभरि धेरै राम्रा कामहरू गरिरहेको छ. त्यसको इतिहास के छ र नेपालमा रेड क्रसले के गरिरहेको छ त्यो बारेमा केही जानकारी छ हामीसँग विमलजी?
2: दाइले सोधिहाल्नुभयो. यो रेड क्रसको कुरा गर्दा, विश्व रेड क्रस दिवस 2026 को नारा युनाइटेड इन ह्युमेनिटी, अर्थात् मानवतामा एकजुटले विश्वभरका मानिसहरूलाई मानवता, सहकार्य र करुणाको साझा भावनामा जुन बाँच्ने सन्देश दिएको छ. रेड क्रस आन्दोलन विश्वकै सबैभन्दा ठुलो मानवीय सेवा संस्था हो, जसले प्राकृतिक प्रकोप, द्वन्द, महामारी तथा सङ्कटमा समयमा पीडित मानिसहरूलाई सहयोग पुर्याउँदै आएको छ. यसले स्वास्थ्य सेवा, रक्तदान, आपतकालीन उद्धार तथा सामुदायिक विकासका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दछ. हेनरी ड्युनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेको यो रेड क्रस आज संसारभरिका 190 बढी देशहरूमा कार्यरत छ. अब कुरा गरौँ नेपालको सन्दर्भमा. रेड क्रस सोसाइटी विक्रम सम्बत 2020 स्थापना भएको हो. तत्कालीन समयमा विपद व्यवस्थापन र स्वास्थ्य सेवाको आवश्यकता महसुस गर्दै यसको स्थापना गरिएको थियो. स्थापना कालदेखि नै यस संस्थाले देशभर विपद व्यवस्थापन, रक्त सेवा, प्राथमिक उपचार तालिम, स्वास्थ्य सचेतना तथा समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ. विशेष गरी 72 सालको विनाशकारी भूकम्प, बाढी पहिरो, COVID-19 महामारी लगायतका विपदका समयमा नेपाल रेड क्रसले अग्रपङ्क्तिमा रहेर राहत तथा उद्धार कार्य गर्दै आएको छ. देशका दुर्गम क्षेत्रसम्म सेवा विस्तार गरी हजारौँ स्वयंसेवकहरूको सक्रिय सहभागितामा यस संस्थाले मानव सेवामा महत्त्वपूर्ण योगदान पुर्याएको छ. साथै रक्त सञ्चार सेवा मार्फत असङ्ख्य बिरामीहरूको जीवन बचाउन पनि यसले उल्लेखनीय भूमिका निर्वाह गरेको छ. नेपालमा रेड क्रस आन्दोलनले सामाजिक सेवा र मानवीय सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको छ. यसरी विश्व रेड क्रस दिवसले मानवता, सहकार्य र सेवाभावको सन्देश फैलाउने अवसर प्रदान गर्दछ. रेड क्रसका 7 मुख्य सिद्धान्तहरू चाहिँ रहेका छन्, जुन मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र सर्वव्यापकता. यति भन्दै सामान्यत यो रेड क्रसको बारेमा छोटो जानकारी चाहिँ नि मैले नेपालको सन्दर्भलाई पनि जोडेर दिएँ.
1: हजुर, अब एउटा जानकारी छ समुदाय सम्बन्धी. बुद्ध जयन्ती पनि केही हप्ता पहिले परेको थियो, हामीले त्यो बारेमा चर्चा पनि गऱ्यौँ कार्यक्रममा. ब्रिस्बेनमा प्रत्येक वर्ष नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्डले क्विन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टरको सँगको सहकार्य र एनआरएनए अस्ट्रेलिया क्विन्सल्यान्ड च्याप्टर र अरू सङ्घ संस्थाहरूको सहयोगमा यो बुद्ध जयन्तीको कार्यक्रम गर्दै आएको छ. यो वर्ष पनि यो कार्यक्रम हुँदैछ. 2570 हामीले अघिल्लो कार्यक्रममा भनेका थियौँ, यो आउँ भनेर चाहिँ यसलाई नतोकौँ भनेर एउटा चलन चलिरहेको छ. यो आगामी 24 मे 2026 शनिबारका दिन यो कार्यक्रमको आयोजना हुँदैछ. नेप्लिज पिस प्याक एउटा साउथ ब्याङ्कमा नेपालीहरूको लागि एउटा विशेष स्थल हो यो. त्यहाँ बुद्ध जयन्तीको कार्यक्रम हुँदैछ दिउँसो 1 बजेदेखि 4 बजेसम्म. यहाँहरू सबैजना आइदिनु होला. बुद्ध हाम्रा हुन्, नेपालमा बुद्धको जन्म भएको हो र हामी बुद्धको शिक्षाप्रति कटिबद्ध छौँ, समर्पित छौँ भन्ने एउटा भाव दर्शाइदिनु होला. हामी नेपालीलाई चिनाउने एउटा माध्यम बुद्ध पनि हो. सबैजना आइदिनु होला. फेरि पनि दोहोऱ्याएँ मैले, आगामी शनिबार होइन, आगामी 24 मई 2026 शनिबारका दिन नेपाली पिस प्याकोटा साउथ ब्याङ्कमा दिउँसो 1 बजे यो कार्यक्रम हुन गइरहेको छ, बुद्ध जयन्तीको कार्यक्रम नेपाली एसोसिएसन अफ क्विन्सल्यान्ड र क्युएनसिसीको सह आयोजनामा।
2: यो भर्खरै बुद्ध जयन्तीको बारेमा पनि हामीले यहाँहरूलाई जानकारी राख्यौँ, आशा छ यहाँहरूले समय मिलाएर कार्यक्रममा सरिक हुनुहुनेछ र बुद्धले दिएको विश्व शान्तिको सन्देश अझ पनि हामीमा चाहिँ अझ अरूको भन्दा अलिकति अभिभारा हो कि हामी बुद्धका देशका मानिसले मानिस भएर हो कि भन्ने जस्तो लाग्छ। सकेसम्म मिलाएर सबैजना आइदिनु होला। अब अलिकति यो कार्यक्रमको मेलोलाई छिचोलेर हामी लागौँ। अब पर्सि मङ्गलबार मे 12 दिन अन्तर्राष्ट्रिय नर्स दिवस परेको छ। वास्तवमा चाहिँ नि अहिले यो नर्स दिवस अथवा नर्सलाई गरिने सम्झना समाजमा अथवा स्वास्थ्य क्षेत्रमा नर्सको योगदान र आप्रवासितामा नर्सहरूलाई राखेर हेर्दा भने हेर्ने हो भने विश्वमै चाहिँ नि अहिले नेपालीमा भन्दा स्वास्थ्य परिचारिका भनेर भनौँ, स्वास्थ्य परिचारिकाहरूको विश्वकै विशेष गरी विकसित देशहरूमा यसको उच्च माग है रहँदै आएको छ। जस्तै अस्ट्रेलियाकै कुरा गर्ने हो भने यो नर्सिङ पेसामा चाहिँ नि नेपाली समुदायबाट नेपाली मूलका नर्सहरूको अहिले सङ्ख्या चाहिँ नि यो गएको भनौँ न 1 दशकदेखि चाहिँ नि वात्तै बढेको देखिन्छ। अहिले हामीले देख्ने धेरै यो एज केयर हस्पिटलहरूमा हामी जहाँ गए पनि नेपाली मूलका नर्सहरू चाहिँ नि उल्लेख्य सङ्ख्यामा चाहिँ नि काम गरिरहेको देख्न पाइन्छ। र अहिले आप्रवासनमा विशेष गरी चाहिँ नि यो 4-5 वर्षकै अन्तरालमा चाहिँ नि यहाँको जुन पर्मानेन्ट रेसिडेन्सीको लागि पनि अहिले नर्सिङ पेसा सबैभन्दा आकर्षणको एउटा चाहिँ नि विषय पनि बनेको छ। अब यसमा थोर बहुत अलिकति चाहिँ नि छलफलका अलिकति गर्नुपर्ने कुराहरू पनि स्वाभाविक रूपमा चाहिँ नि उठि नै हाल्छन्। अब अहिले चाहिँ दाइ मैले मनन गरेको चाहिँ नि म आफै पनि नर्सिङ होममा काम गर्ने भएकोले नर्सिङ भन्ने बित्तिकै फ्लोरेन्स नाइटिङ्गेलको अवधारणा अनुसार चाहिँ नि एउटा बिमारको अथवा चाहिँ नि जो एउटा उपचारको आकाङ्क्षा गरेको मानिस छ उसलाई सकभर एउटा वृद्ध होस् अथवा जसलाई चाहिँ नि आकाङ्क्षीलाई चाहिँ नि सकभर एउटा चाहिँ नि भावनात्मक हुन्छ कि मानसिक रूपमा चाहिँ नि आहार दिएर उसलाई स्नेह पूर्वक उसको चाहिँ नि स्याहार गर्ने सम्हार गर्ने जुन एउटा नर्सहरूको दायित्व हुन्छ। अब अहिले यो नर्सिङ पेसामा चाहिँ नि बढी त्यही अनुसारको रुचि भएरै भावनात्मक रूपले नै आफू चाहिँ नि ओतप्रोत भएर आफू भित्रैबाट तयारी भएर पढ्ने भन्दा पनि अहिले जुन यो
1: बजारको
2: पूर्ति भनौँ न परिपूर्तिको लागि चाहिँ नि धेरै यो विषय छनौट गरेर पढ्ने चाहिँ नि चलनले अलिकति कता कता चाहिँ नि विचलन अलिकति त्यसमा चाहिँ नि ऊ ल्याएको भन्ने चाहिँ छ। तथापि पनि नेपाली समुदाय अथवा नेपालले चाहिँ नि अहिले हामी जहाँ बसिरहेका छौँ यो देशमा अस्ट्रेलियाको लागि चाहिने जनशक्ति चाहिँ नि राम्रो जनशक्ति चाहिँ नि ठुलो सङ्ख्यामा चाहिँ नि दिन सफल भएको छ है। त्यो हिसाबले पनि हामीले अलिकति गौरव गर्नुपर्ने ठाउँ चाहिँ छ। अब यसको थोरै इतिहासको लाई पल्टाएर हेर्ने हो भने अन्तर्राष्ट्रिय नर्सिङ दिवस यानि कि मे 12 जुन दिन फ्लोरेन्स नाइटिङ्गेलको जन्म भएको थियो जसलाई हामी अ लेडी विथ अ ल्याम्प पनि भनेर भन्दछौँ, उतिखेर युरोपको चाहिँ नि क्रिमिया युद्धमा चाहिँ नि क्रिमियन युद्ध चलिरहँदा सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएकी महिला जो हातमा चाहिँ नि टुकी अथवा लालटिन भनौँ न बोकेर चाहिँ नि ब्यारेकमा अथवा चाहिँ नि जहाँ सैनिकहरूलाई उपचार चाहिएको छ त्यहाँ चाहिँ नि अहोरात्र खटिएकी हुनाले ती तपाईँको चाहिँ नि घाइते भनौँ न के अरे सैनिकहरूले नै उहाँलाई चाहिँ नि त्यो उपनाम पदवी दिएका थिए अ लेडी विथ द ल्याम्प, एउटा चाहिँ नि हातमा ल्याम्प बोकेर हिँडिरहने एउटा चाहिँ नि स्वयंसेवी महिला स्वास्थ्य परिचारिका भनेर। स्वास्थ्य सेवाको कुरा गर्ने हो भने त्यति बेला चाहिँ नि अस्पतालहरूमा पनि खासै चाहिँ नि सरसफाइको त्यस्तो उचित चाहिँ नि प्रबन्ध पनि थिएन। अलिकति चाहिँ नि बिरामी भनेपछि चाहिँ नि औषधि उपचारको कुरा हुँदाहुँदै पनि एउटा सम्मान र भावनाका कुराहरू चाहिँ अलिकति कमजोर थिए। उहाँले यी सबैलाई कदर गरेर चाहिँ नि एउटा नर्सिङ अस्पतालमा छुट्टै एउटा नर्सिङ युनिट अथवा नर्सिङ इकाइ खडा गरेर चाहिँ नि हामीले त्यो किसिमको भावनात्मक र यस्ता सरसफाइ लगायत सबैलाई समेटेर उपचारमा चाहिँ नि हामीले सक्रियता देखाउनु पर्छ भनेर उहाँकै जोड बोलमा चाहिँ नि नर्सिङलाई पनि आधिकारिक रूपमा संस्थागत रूपमा पढाउन थालिएको हो. उहाँकै अभियानमा जुन लन्डनको थोमस हस्पिटलमा जुन चाहिँ आज पनि अनवरत रूपमा चाहिँ नि सञ्चालित छ गैर नाफामूलक ऊ हो. अब हामी थोरै नेपालको संक्षिप्त इतिहासमा पनि लागौँ नर्सिङमा चाहिँ नि वास्तवमा नेपालमा अब वीर अस्पताल भनेर चाहिँ हामी सबैलाई थाहा छ. तर वीर अस्पताल कहिले सुरुवात भयो भनेर भन्दाखेरि 1947 वीर अस्पतालको स्थापना हुँदाखेरिसम्म नेपालको वीर अस्पतालमा खासै स्वास्थ्य परिचारिकाको चाहिँ नि त्यहाँ कुनै उनी थिएन, प्रबन्ध पनि थिएन, त्यहाँ नेपालमा उत्पादित नर्सहरू पनि हुनुहुन्थेन त्यतिखेरसम्म. यसलाई विधिवत रूपमा हेर्ने हो भने नर्सिङको नेपाली इतिहास भने 2013 सुरु भएको देखिन्छ, जब केही गृहिणीहरू लगायतका केही नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए. राणाकालको क्रममा 4 नेपाली चेलीहरू विद्यावती कंसकार, राधादेवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहाबादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ. त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा यो यो 4-5 वर्षे लामो नर्सिङ कोर्स गरेर आउने चाहिँ नि जुन त्यो क्रमले चाहिँ नि तीव्रता पाएको देखिन्छ. तर अहिले भने नेपालमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ. सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन्, अझ विदेश जान सहज हुने भएकाले नर्सिङप्रतिको आकर्षण अघि नै पनि मैले भने दिनानुदिन बढ्दै गइरहेको छ. तर नेपालकै सन्दर्भमा कुरा गर्ने भने अन्य विकसित देशहरूको तुलनामा चाहिँ नर्सिङ पेसा भन्ने बित्तिकै अहिलेसम्म पनि विशेष गरी महिलाहरूको बढी आकर्षण, बढी महिलाहरूको रुझान, महिलाहरू नै बढी हुने, पुरुषहरू चाहिँ खासै त्यति देखिन, यो पनि अलिकति है चासोको चाहिँ नि विषय लाग्ने, जो कोहीले पनि प्रश्न गर्न सक्ने कुरा हुन्छ. सम्भवतः सायद अब चाहिँ नि महिलाहरूमा बढी एउटा स्नेहको भाव है, अलिकति चाहिँ नि बढी एउटा ममतामयी भाव बढी हुने गरेर पनि होला कि वास्तवमा त्यसमा चाहिँ औषधि उपचारभन्दा पनि बढी भावनाले काम गर्ने भनिन्छ नि. अब हामी सबै आजकल यो औषधि गोटी र चाहिँ नि मलमले मात्र बिरामीलाई काम गर्दैन, अहिले त यो विभिन्न मनोविज्ञानले चाहिँ नि विशेष गरी चाहिँ नि यो भावनाको चाहिँ नि ठुलो योगदान हुन्छ भन्ने कुराहरू अहिले चाहिँ धेरै सुन्नमा हामीले आउँछ. वास्तवमा यो हुन पनि हो. तर अहिले यहाँ हेर्ने हो भने विकसित देशहरूमा चाहिँ यहाँ नेपाली पुरुषहरूको पनि सङ्ख्या चाहिँ अहिले दिनानुदिन बढेको देखिन्छ चाहिँ नि यो नर्सिङ पेसामा. अघि नै मैले भनिसकेको छु वास्तवमा चाहिँ नि त्यो पनि एउटा आकर्षणको कुरा चाहिँ त्यही एउटा यहाँको चाहिँ यो आप्रवासनको हिसाबले पनि हुनसक्छ. अब यो नर्सिङ नर्स दिवस र नर्सिङहरूकै कुरा गर्दाखेरि एउटा असाध्यै चाहिँ नि एउटा सुन्दर त्यतिखेरको चाहिँ नि दाई पनि एउटा अलिकति काव्यिक पृष्ठभूमिको मान्छे, आफै पनि एउटा स्रष्टा हुनुहुन्छ, त्यतिखेरका सैनिकहरूले लेखेको एउटा कविता जुन मेरो मन पनि छोयो होइन, त्यो कविता चाहिँ म यहाँहरूलाई चाहिँ नि यो वाचन गर्न चाहन्छु. पहिला म इङ्ग्लिसमा गर्छु. लव इन द्याट हाउस अफ मिसरी अ लेडी विथ अ ल्याम्प आई सी पास थ्रु द ग्लिमरिङ ग्लुम एन्ड फ्लिट रुम टु रुम. त्यस दर्दनाक र पीडा भरिएका घरभित्र टुकी समातेकी एकजना महिला म देख्दथेँ, चित्कारभित्रका वेदना सुन्दै र माया बाँड्दै नर्सिङ पेसाको बाँड्दै हिँड्ने भन्ने यसको यो चाहिँ नि कविताको मर्म छ. र आज चाहिँ नि विश्वमा चाहिँ नि यही नर्सिङ पेसासँग सम्बन्धित नर्सिङ पेसाको सबैभन्दा ठुलो पदवी फ्लोरेन्स नाइटिङ्गेल मेडललाई मानिन्छ, जुन हरेक वर्ष देशले आफ्नै हिसाबले आफ्नो मापदण्ड अनुसार चाहिँ नि उत्कृष्ट नर्सहरूलाई चाहिँ नि यो अवार्ड प्रदान गर्ने गर्दछ. र उहाँकै जन्मदिवसको अवसर पारेर यो अन्तर्राष्ट्रिय नर्सिङ दिवसको तय गरिएको हो, जो फ्लोरेन्स नाइटिङ्गेल हरेक नर्सको प्रेरणाकी स्रोत पनि हुन्. उहाँलाई हाम्रो रेडियो कार्यक्रमको तर्फबाट सम्पूर्ण नर्सहरू लगायत उहाँको जन्मदिनको पनि हामी चाहिँ नि के भने यहीँबाट श्रद्धा सुमन व्यक्त गरौँ.
1: हजुर, हामीले लामो चर्चा गऱ्यौँ यो अर्को हप्ता आउँदै गरेको, केही दिनमा आउँदै गरेको विश्व नर्स दिवसको
2: दिनमा
1: एउटा फेरि गीत राख्ने समय भइसकेको छ. एउटा पुरानो नेपाली चलचित्रको एउटा निकै चर्चित गीत छ, आमाले भन्थे धाराको पानी. बोलको गीत उदित नारायण झा र मुरलीधरको स्वरमा यो गीत छ, रञ्जित गजमेरको सङ्गीत, कार्यक्रमको अबको साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि।

0: everyday Queenslanders working to make our state shine. Whether they volunteer their time and talent, work to support multicultural communities, or have dedicated their life to shaping a more connected, cohesive Queensland. Nominate a local legend today at www.qld.gov.au/MQA. Don't delay, you only have until Sunday, 17th of May 2026 to submit a nominee.
1: श्रोतागण अस्ति बुधबारको दिन मे 6 अर्को एउटा विशेष दिन परेको छ नेपाली संगीत प्रेमीका लागि वैशाख 23 गते 2078 साल वैशाख 23 गते दिउँसो 1:45 बजे न्यूरो सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएको अवस्थामा गायक प्रेमधोज प्रधानको निधन भएको थियो यो पुण्य तिथिको अवसरमा हामी कार्यक्रममा सम्झन चाहन्छौँ प्रेमधोज प्रधानलाई नेपाली संगीतका एकजना अजर अमर श्रष्टा र उहाँको बारेमा छोटो कुराकानी गर्छौँ र एउटा गीत पनि हामी सुन्छौँ प्रेमधोज प्रधानको जन्म विक्रम सम्वत 1993 असार कृष्ण पक्ष खष्टी बुधबारका दिन भएको थियो तर नागरिकतामा उहाँको लेखनमा 1994 भएकोले सबै ठाउँमा त्यही मिति उल्लेख गरिएको छ विक्रम सम्वत 2002 सालमा विश्व निकेतन माविमा उहाँ भर्ना हुन जाँदा त्यस विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नो नाम पनि प्रेम भएको र भएको कारणले उनको गणेश ध्वज खास उनको नाम थियो त्यसलाई उनले प्रेम ध्वज बनाइदिए जन्मघर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको बुबा काठमाडौँ बसेर व्यापार गर्ने भएका कारणले केही वर्षपछि काठमाडौँको बाङ्गेमुडामा उहाँ बस्न थाल्नुभयो त्यहीँ उहाँको सङ्गत हुन्छ नारायण गोपालसँग र त्यो एउटा इतिहास भन्छ नारायण गोपाललाई रेडियो नेपालसम्म डोऱ्याएर ल्याउने काममा प्रेमधोज प्रधानको पनि ठुलो हात थियो भनेर भनिन्छ रत्नधोज प्रधान र प्राणदेवी ताम्राकारका एक्ला सन्तान प्रेमधोजको बाल्यकाल पारिवारिक र सामाजिक उतार चढाव बीच गुज्रियो खास गरी उहाँका मातापिता बीचको सम्बन्ध त्यति राम्रो नभएको कारणले उहाँको माता एक्लै बस्नुहुन्थ्यो र मातासँगै उहाँ हुर्कनुभयो उहाँको आमा पनि रेडियो नेपालमा गीत गाउने कलाकार हुनुहुन्थ्यो र त्यहीको प्रेरणाले उहाँ प्रेमधोज प्रधान नेपाली सङ्गीततर्फ आकर्षित हुनुभयो र उहाँले सन् 1954 उस्ताद गणेशलाल श्रेष्ठसँग करिब 15 महिना शास्त्रीय सङ्गीत पनि सिक्नुभएको थियो 1952 सोह्र वर्षको उमेरमा रेडियो नेपालबाट भोइस टेस्ट पास गरेपछि उहाँको साङ्गीतिक यात्रा सुरु हुन्छ र उहाँको पहिलो गीत उहाँले तारादेवीसँग गाउनुभएको थियो यो नेपाली सिरुचाली संसारमा लम्कन्छ बोलको राष्ट्रिय गीत थियो र त्यही गीतले गीतबाट उहाँको साङ्गीतिक यात्राको आरम्भ भयो केही समयपछि उहाँको स्वर तन्तु भोकल कर्डमा केही खराबी आएपछि उहाँ 2 वर्ष गायनबाट उहाँले विश्राम लिनु पर्यो र त्यही क्रममा उहाँले गिटार बजाउन सिक्नुभयो र नेपाली सङ्गीतमा इतिहासै छ गिटार बजाएर स्टेजमा गीत गाउने पहिलो व्यक्ति प्रेमधोज प्रधान हुनुहुन्थ्यो उहाँले कुनै दिन भारतको बम्बईमा फिल्मफेयर अवार्डमा हिन्दी गीत गाउने अवसर पाउनुभएको थियो र त्यो गीत सुनेपछि त्यहाँका निर्णायकहरू मन्त्रमुग्ध भएका थिए र उनलाई द गोल्डन भोइस अफ नेपालको एउटा उपाधि अनौपचारिक उपाधि पनि दिइएको थियो उहाँलाई भारतमै बसेर गायन गर्न गीत गाउनलाई अनुरोध पनि गरिएको थियो तर उहाँले आमा एक्लै हुनुहुन्छ काठमाडौँमा मैले हेरविचार गर्नुपर्छ भनेर आफ्नो पारिवारिक जिम्मेवारीका कारणले नेपाल फर्कनुभयो भनिन्छ उहाँले चलचित्र माइती घरमा केही गीतहरू गाउनुभएको छ जसमा एउटा युगल गीत छ नमान लाज यसरी निकै नै लोकप्रिय छ त्यसपछि उहाँले 1985 चलचित्र मायालुमा आशा भोसलेकासँग पनि केही गीतहरू गाउनुभएको छ नेपाली बाहेक उहाँले आफ्नो मातृभाषा नेवारी भाषामा पनि धेरै गीतहरू गाउनुभएको छ जसमा राजमती बोलको गीत लाई उहाँले 1963 आधुनिक शैलीमा पुनः रेकर्ड गरेर यसलाई लोकप्रिय बनाउने काममा योगदान गर्नुभएको छ विभिन्न नेपाली चलचित्रहरू लोकगीत भजन आदिमा स्वर दिएका उहाँका 700 बढी गीतहरू रेकर्ड गरिएका छन् 2021 सालमा आयोजित रेडियो नेपालको आधुनिक सङ्गीत प्रतियोगितामा उहाँले प्रथम स्थान प्राप्त गर्नुभएको थियो त्यस्तै उहाँले गोर्खा दक्षिणबाहु 4 छिन्नलता पुरस्कार सुविख्यात 63 3 भोपाल मानसिंह पुरस्कार गङ्गा लुनकरण दास चौधरी पुरस्कार आदि थुप्रै पुरस्कार उहाँले प्राप्त गर्नुभएको थियो आज कार्यक्रममा हामीले सम्झ्यौँ प्रेमधोज प्रधानलाई र कार्यक्रम

अब उहाँको एउटा लोकप्रिय गीत छ, शिरीष फुल्यो निलो निलो मलाई पिर्छ तिम्रै मायाले बोलको, मलमली स्वरका धनी भनेर भनिन्छ प्रेमध्वज प्रधानलाई, उहाँको मिठो गीत कार्यक्रममा अबको प्रस्तुति।

0: You know that group chat that never stops peeing? That's basically Radio 4EB, except it's over 50 languages and it's been going for 45 years. And honestly, the content is way better. Radiothon 2026 is on. Keep this group chat alive and donate now at 4eb.org.au/radiothon2026.
1: हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ. एउटा अर्को जानकारी, फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स इन अस्ट्रेलिया फेन्काको आयोजनामा सधैँझै यस वर्ष पनि इन्टरनेसनल एभरेस्ट डे, विश्व सगरमाथा दिवस मनाइँदैछ. सगरमाथाको आरोहण भएको सम्झनामा मनाइने यो दिन, यो विशेष दिन शनिबार 30 मे 2026 मनाइँदैछ यो वर्ष पनि. यसमा सदा चाहिँ यसपटक पनि एउटा कम्युनिटीको सहभागितामा एउटा वाक हुनेछ, हाइक. यो माउन्ट कुटा सर स्यामुएल ग्रिफिथ ड्राइभ माउन्ट कुटामा यो कार्यक्रम आयोजना हुँदैछ. त्यहाँबाट हिँडेर माउन्ट कुटा लुकआउटसम्म पुगिन्छ, फर्केर फेरि हामी त्यहाँ आउँछौँ. र यस वर्ष सँगसँगै बालबालिकाको चित्रकला प्रतियोगिता पनि आयोजना हुँदैछ. बिहान 8 बजे यो कार्यक्रम हुनेछ. यसमा एनएक्यू, क्युएनसिसी लगायत एनआरएनए लगायत धेरै संस्थाहरूको सहभागिता पनि रहनेछ. यहाँहरू सबैजना आइदिनु होला. अघि बुद्धलाई चिनायौँ, अब सगरमाथालाई चिनाउँ. सगरमाथा पनि हाम्रो पहिचान हो, यो हाम्रो सगरमाथाप्रतिको सम्मान हो. र सगरमाथामा अहिले यो हिउँ पग्लिने क्रम बढ्दो छ, यो खास गरी यो क्लाइमेट चेन्जको कारणले, वातावरणीय प्रभावका कारणले. र हाम्रो दायित्व, हाम्रो मात्र होइन सम्पूर्ण विश्वको दायित्व चाहिँ यसलाई कसरी रोक्ने भन्ने छ. यो वर्षको नारा पनि त्यही रहेको छ. यहाँहरू सबैजनालाई कार्यक्रममा आइदिनु हुन आग्रह गर्दछु. विमलजी केही छ बाँकी?
2: धन्यवाद यो जानकारीको लागि. मलाई पनि वास्तवमा यो जानकारी थिएन, यो मे 30 दिनको दिन चाहिँ नि भनेर. कति बजेबाट सुरु हुन्छ दाइ बिहान?
1: 8 बजे.
2: 8 बजे अब सकेसम्म सबैजना हामी 8 बजे चाहिँ नि त्यहीँ नै भेट्नेछौँ, होइन? अब करिब करिब त हामी एकदमै अन्तिममा आइपुगिसकेका छौँ कार्यक्रमको. अब केवल 3-4 मिनट मात्रै बाँकी छ, होइन? अब यसपछि पनि हाम्रो अर्को एउटा चाहिँ मिठो गीत सुनाउन बाँकी नै छ. त्योभन्दा अगाडि जसले आज हामीलाई सुनेर 1 घन्टाको समय दिनुभयो, यहाँहरूप्रति हामी फेरि पनि आभारी छौँ. हामीले सधैँ भन्दै आइरहेको भन्ने कुरा त्यही नै हो. हामीलाई सधैँभरि यहाँहरूकै चाहिँ नि अमूल्य सुझाव, प्रतिक्रिया, यहाँहरूकै हौसलाले नै चाहिँ नि यो कार्यक्रमले आफ्नो चाहिँ नि आगामी दिशाहरू तय गर्ने हो. आफ्ना अमूल्य प्रतिक्रियाहरू, सुझावहरू जे छन् हाम्रो फेसबुक मार्फत या चाहिँ नि मेसेज गरेर हुन्छ, के गरेर हुन्छ, हामीलाई पठाउनु होला. यदि रुचि छ यहाँहरूमा, इच्छा छ भनेदेखि तपाईँहरू पनि आएर जोडिएर यो कार्यक्रममा जोडिन सक्नुहुन्छ. भन्दै अब अर्को हप्ताको चाहिँ नि आइतबार ठिक यसै समय, यानि कि 4 बजे फेरि यस्तै कार्यक्रमहरू मार्फत यहाँहरूसँग जोडिने बाचा गर्दै आजको लागि भने यहाँ छुट्टिनु अघि एउटा मिठो साङ्गीतिक कोसेली यहाँहरूको लागि
1: राख्छौँ हामी. प्रसङ्ग छ शरण प्रधानको. शरण प्रधानको जन्म र मृत्यु एकै दिन भएको थियो, फाल्गुन बैशाख 21 गते. उहाँलाई सम्झँदै कार्यक्रममा प्रस्तुत छ अरुण लामा र जितेन बरदेवाको स्वरमा यो मिठो गीत. हामी अब कार्यक्रमबाट छुट्टिन्छौँ. विमलजी शुभ दिन,
2: सबैलाई शुभरात्री.
1: आउँदै गरेको शुभरात्री.